काठमाडौँ नगरपालिकालाई तपाईँले एप्रोच गर्ने काठमाडौँलाई लासा सिसिसी छ यो प्रपोज राख्ने अनि काठमाडौँ हजुर